0: میکنیم، اما مهمتر از این بهتون عرض میکنم، ممکنه ما از انتیکی خارج بشیم. میدونید این تهدید یعنی چی؟ که اگر ما از انتیکی خارج شدیم چه بلایی به سر شما میاد.
1: ईरान ने अपना यह संदेश पाकिस्तान और पश्चिम एशिया के उन देशों तक भी पहुंचा दिया गया है जो बैक चैनल कूटनीति में मध्यस्थ की भूमिका निभा रहे हैं। ईरान का कहना है कि अमेरिका के साथ पुराने के अनुभवों को देखते हुए केवल कागजी गारंटी पर्याप्त नहीं है। ब्यूरो रिपोर्ट आज तक।